0: मकान बन के जो है रह गए ने। स्त्री दी अपनी महानता सी और किधरे ये अपनी महानता नु समझ लवे तो घर मंदिर बन सकता है, घर हरी मंदिर बन सकता है, नहीं ते उजड़िया होया खोला, उजड़िया होया एक खंडर, इस तो बिना होर जो है कुछ भी नहीं होवेगा। धन गुरु नानक देव जी महाराज ने स्त्री दा पक्ष पूर्दे होया के है, जे कुछ महान मनुखा करके संसार दा इतिहास रौनकीला बने होया है, वाकई इना कुछ महान हस्तियां नू इतिहास देचों कढ़ देईए, सारा संसार बेरौनक हो जांदा है, पर इना हस्तियां नू जन्म देने वाली मां ही ना आउंदी, ऐसी धरती ही ना आउंदी, तो ये फुल किथे खिड़ने सन, और संसार पुर रौनक किथे जो है बनना सी। धन गुरु नानक देव जी महाराज ने इस वास्ते स्त्री नू बराबरी दिती। दैवी गुणा विच भी कुछ गुण पुरुष ने, कुछ गुण स्त्री ने, ज्ञान पुरुष है, भक्ति स्त्री है, दया स्त्री है, पर इसके मुकाबले थे संतोख पुरुष है। इसी तरीके नाल सूरवीरता ये पुरुष है, लेकिन सहनशीलता स्त्री है। गिणते जाइए शांति स्त्री है, क्रांति पुरुष जो है मन लीए, पर क्रांति शांति ते आधारित होवे, सूरवीरता सहनशीलता ते आधारित होवे, और संतोख दया दे आसे ते टिके होवे, ताई खूबी है और मानसिक तल ते आनंद है। जे मानसिक तल ते इस तरह दैवी गुणा दी लोड़ है जो स्त्री ते पुरुष ने, तो बाहर भी सुख अमन ते चैन बनया रहे, इना दोहां दी लोड़ है। और जितना महान पुरुष है उतनी महान स्त्री है। धन गुरु नानक देव जी महाराज ने गुरुद्वारियां दे दरवाजे दोहां लई खोल दिते, सत्संग दा आनंद दोवें माण सकदे ने, अमृत दोवें पान कर सकदे ने, और इस तल ते धार्मिक दोहां दी बराबरी और पदार्थ दे तल ते दोहां दी बराबरी, किसे भी तल ते इस नू पछाड़ के जो है नहीं सुटिया गया, अगाह बकायदा नाल रखिया गया, और हर तल ते इस दे गुणा नू सलाहा गया, सन्मानिया गया। कहिंदे ने जद कोई पुरुष बंदगी करदिया करदिया पूर्ण पुरख बनता है, तो उस दे अंदर इस्त्री दी दया ते कोमलता प्रगट हो जाती है, उस दे बोलां दे च भी इस्त्री भाव आ जाता है, जैसी कबीर ते गुरु नानक दे बड़े बोल इस्त्री भाव दे ने, मोरी रुण झुण लाया भैणे सावन आया, तेरे मुंद कटारे जेवड़ा तिन लोभी लोभ लुभाया, ए बोल गुरु नानक दे। भगत कबीर कहंदे ने कियो सिंगार मिलन के ताई, हर न मिले जग जीवन गुसाई, हर मेरो पिर हों हर की बहुरिया, राम बड़े मैं तनक लहोरिया। पूर्ण हो जाती है स्त्री जद उसके अंदर ज्ञान पैदा हो जाए, पूर्ण हो जाता है पुरुष जद उसके अंदर भक्ति पैदा हो जाए, भावना पैदा हो जाए, पूर्ण हो जाती है स्त्री जद उसके अंदर भी अपनी सुरक्षा लई सूरवीरता पैदा हो जाए, और पूर्ण हो जाता है पुरुष जद उसके अंदर सहनशीलता जो है पैदा हो जाए। दोहां दी मंजिल एक है, दोहां दा मार्ग एक है, इस वास्ते दोवें हमराई ने, अगे पिछे नहीं ने, बराबर जो है चलन वाले ने, बराबर हकूक रखण वाले ने। पुरख में नार, नार में पुरखा, बूझो ब्रह्म ज्ञानी। धन गुरु नानक देव जी महाराज दे ए बोल पुरुष दे अंदर नारी है और नारी दे अंदर पुरुष है। कायनात ते निगाह मारिए ते सारी कायनात एक कुदरत नर ते मदीन देच वंडी हुई है। पशुआं नू लईए, पक्षियां नू लईए, बनस्पति तक नर और मदीन देच वंडी पई है। मनुखी दुनिया इतिहास तौर ते सूक्ष्म जगत नू देखिए, अस्तूल जगत नू देखिए, कुछ नर है, कुछ मदीन है। मिडिल ईस्ट ते जिहड़े धर्म पैदा होए, इस्लाम, ईसाईयत, यहूदी, पारसी, ऐसा मनदे ने कि पुरुष दी पसली नू तराश के औरत दा जहूर आलम होया, स्त्री दा जन्म होया। कुछ भी होवे, चाहे स्त्री दे सीने तो पुरुष पैदा होया, चाहे पुरुष दे सीने तो स्त्री पैदा हुई है, लेकिन इतनी गल ते आद रूप दे कबूल करनी पएगी कि दोहां दा वजूद एक है, एक देच ए दो ने, और दोहां देच ए एक है। धन गुरु नानक देव जी महाराज ने इस गुत्थी नो बहुत सोने ढंग नाल सुलझाया है। पुरख में नार, नार में पुरखा, बूझो ब्रह्म ज्ञानी। ए ब्रह्म ज्ञानियो, एक गल नो समझो, जानो, पुरुष दे अंदर ही नारी है, नारी दे अंदर पुरुष, दोहां दा वजूद दोहां करके है। इस वास्ते एक दे अंदर ये दोवें मौजूद ने। स्त्री दे अंदर पुरुष मौजूद है, अस्थूल रूप दे च भी, सूक्ष्म रूप दे च भी, और पुरुष दे अंदर स्त्री मौजूद है, अस्थूल रूप दे च भी, सूक्ष्म रूप दे च भी, तन दे च भी और मन दे च भी। पुरुष इस वास्ते पुरुष हो सके है, इस 60% पुरुष है, 40% इस देच मादा है, नारी है। नारी इस वास्ते नारी हो सकी है, इस 60% स्त्री है, पर 40% इस देच पुरुष है। साढ़े देश ने नारी नू अर्ध अंग आख्या है। एक गल वखरी है कि कहन दा लब्बो ले जा अर्थ समय दे नाल बदले, नारी पुरुष दा अर्ध अंग है, भाव पुरुष इस दे अंदर अधूरा है। अगर ऐसा है तो पुरुष नारी दा अर्ध अंग है, भाव इस दे अंदर नारी अधूरी है। कुदरत अधूरा कुछ भी रहना रहन देना नहीं चाहती, संपूर्ण करके ही कुदरत सुख मान दी है। परमात्मा दा नाम है पूरन। कायनात विच सब कुछ पूर्णता दी तलाश दे च है, और पूर्ण होना चाहता है, जिंदगी दा लक्ष्य पूर्ण होना है। तो अधूरी नारी जो पुरुष दे अंदर है संपूर्ण होना चाहती है, और अधूरा पुरुष जो नारी दे अंदर है संपूर्ण होना चाहता है। यही कारण है, मनोविज्ञानिक भी इस नाल सहमत ने कि पुरुष दे अंदर नारी दी कशिश है और नारी दे अंदर पुरुष दी कशिश है। ये विपरीत तो प्रभावित ने, हम जिन्स तो प्रभावित नहीं। उसका मूल कारण पुरुष अपने तल ते पूरा पुरुष है, उस दे अंदर अधूरी नारी है। नारी अपने तल ते पूर्ण नारी है, पर पुरुष दे तल ते अधूरी है। मां बाप तो ये शरीर आया है, दोहां दी अंश शरीर दे मौजूद है। अस्थूल रूप नू संपूर्ण करन दा जो ढंग मनुखी दुनिया ने अपनाया, उस दा नाम आनंद कारज, विवाह, निकाह आदिक प्रचलित होए। मैरिज दा जन्म होया, निकाह दा जन्म होया, आनंद कारज। विवाह प्रथा जो है चली, इति सी सूक्ष्म शरीर दी पूर्ति, इति सी अस्थूल जगत दी पूर्ति। अस्थूल शरीर नो अस्थूल शरीर दा मिलन हो गया, पुरुष नो नारी मिल गई, नारी नो पुरुष, और पशुओं दी दुनिया च, पक्षियों दी दुनिया च, कीड़े मकोड़ियां दी दुनिया च, वो अपने ढंग नाल इस जरूरत नो पूरा करते ने। लेकिन सूक्ष्म तल भी है, नारी दा हिरदा भी है, पुरुष दा हिरदा भी है। स्वाभाविक तल ते देखिए कशिश विपरीत दी है, देवी गुणा नु लईए ए भी नर ते मदीन देच वंडे पैन है। जे भक्ति नारी है तो ज्ञान पुरुष है, गुरबाणी ने ज्ञान नो पुरुष आख्या है, भक्ति नो नारी आख्या है। निज भक्ति सीलवंती नार, रूप अनूप पूरी आचार, जिचर वसी पिता के साथ, तिचर कंद फो फिरे उदास, कर सेवा सतपुरख मनाया, गुर आणी घर में ता सर्व सुख पाया। तो भक्ति नो नारी आख्या है, ज्ञान राव जब सेजे आवे तो नानक भोग करे, ज्ञान नो राव आख्या पुरुष आख्या। अगर गौर नाल देखिए तो तर्क प्रधान है पुरुष के अंदर, भाव प्रधान है, भावना प्रधान है, श्रद्धा प्रधान है स्त्री के अंदर। मन दा टिकाओ भावना लौंदा है, मन नु सूझ बूझ ज्ञान नाल मिलती है, तर्क नाल मिलती है। तर्क स्त्री के अंदर अधूरी है, पुरुष अधूरा है। भावना पुरुष के अंदर अधूरी है, स्त्री अधूरी है। अस्थूल जगत ते जद ए अधूरे ने, नारी दे अंदर पुरुष, पुरुष दे अंदर नारी, तो सूक्ष्म दुनिया भी अधूरी है। या इंज कह लो, ज्ञान तो हीणा हिरदा है नारी दा, भक्ति तो हीणा हिरदा है पुरुष दा। पुरुष दे अंदर अगर भावना है, भक्ति है तो अधूरी, स्त्री दे अंदर अगर ज्ञान है, तर्क है तो अधूरा। जिथे अस्थूल जगत संपूर्ण होने लई तड़पदा है, उथे सूक्ष्म दुनिया भी अपने तल ते बह बलौंदी है। कल्ली स्त्री इकल्ला पुरुष संसार नहीं चला सकेगा, परिवार दा चलना ही संसार दा चलना है। अगर स्त्री पुरुष नो अलग कर देइए, परिवार अलग हो गया, एक दिन संसार अलग हो जाएगा। इस वास्ते स्त्री दे या पुरुष दे त्याग दे उते जिहड़े धर्म खड़े सन, वो कोई पायदार नहीं सन, ज्यादा चल भी नहीं सके और उना नाल ज्यादा जुड़ भी नहीं सके। वो समूह दा धर्म नहीं सी, सारियां दा धर्म नहीं सी, वो कुछ लोगां दा हो सकदा है। जैसे महात्मा बुद्ध ते स्वामी महावीर त्याग ते खड़े ने, ये सारियां दा धर्म नहीं हो सकदा। सारे ही त्याग कर देने स्त्री दा, और स्त्री त्याग कर दे पुरुष दा, तो परिवार खत्म हो। जब परिवार खत्म होया है तो संसार कितने दिन तक चलेगा, इस समाज कितने दिन तक चलेगा, आखिर ये वक्ति खेट सब कुछ खत्म हो जाएगा। तो प्रकृति संसार नु चलाए मान रखना चाहती है, ये ताई चल सकेगा परिवार चलन। परिवार चल रहा है तो संसार चलेगा, और परिवार चलता है स्त्री ते पुरुष नाल। पति पत्नी दे सुमेल तो नानके दादके सौरे जन्म लेंदे ने। रिश्तियां दी ये तीन प्रणालियां दा केंद्र पति ते पत्नी ने, ये रिश्ता टूट जाए ना नानके ना दादके ना सौरे। तो ये परिवारिक जीवन संसारिक जीवन स्त्री ते पुरुष दे सुमेल तो चलता है। स्त्री दे अंदर जो स्थूल तल ते अधूरा पुरुष है, विवाह दे नाल उसकी संपूर्णता हो जाती है, और पुरुष दे अंदर जो अधूरी स्त्री अस्थूल तल ते निकाह विवाह आनंद कारज इसनु संपूर्ण कर देंदा है, लेकिन सूक्ष्म दुनिया अधूरी रहती है। भावना ते है, श्रद्धा ते है स्त्री दे अंदर, लेकिन तर्क नहीं है, ज्ञान नहीं है। तो ज्ञान तो बिना ते भावना अंधी होती है, ज्ञान तो बिना ते श्रद्धा अंधी होती है, और श्रद्धा तो बिना ज्ञान लंगड़ा होता है। इंज कह लो, पुरुष दा ज्ञान परमात्मा तक पहुंचण दे असमर्थ है, क्योंकि भाव नहीं है, श्रद्धा नहीं है, लंगड़ा है। और स्त्री दी भावना भटकेगी, श्रद्धा भटकेगी, क्यों? ज्ञान हीणी है, तर्क हीणी है। असी देखते हैं, बहुता पखंड अगर पूजिया जा रहा है तो स्त्री जगत देच, अगर सच भी ठुकराया जा रहा है तो पुरुष जगत देच, क्योंकि तर्क है, भाव नहीं है। और स्त्री को भाव है, तर्क नहीं है। एक गाथा है कि एक कस्बे नो पिंड नो अग लगी, सारे ते अपनी जान बचा के कस्बे चो निकल गए, लेकिन आमने सामने दो रहण वाले ना निकल सके। एक दे कोल पैर नहीं सन, एक दे कोल अखा नहीं सन, एक अंधा सी, एक पिंगला सी। इस तरह ये दोवें विचारे अग दे चो निकलण दे च असमर्थ रह गए। अंधा टंटोल टटोल के बुए तक पहुंचे है, और यही हाल पिंगले दासी बुए ते बैठे है। पर इस पिंगले ने अखा नाल वेखे है अंधे नो, और आवाज मार के आख्या, मित्रा मैं तेरे पैरां दा इस्तेमाल कर लेना, तू मेरी अखां दी वरतों कर ले, आपां इस अग तो निकल सकते हैं। कहानी है, अंधे दी पिट ते ये पिंगला बैठ गया, रस्ता दस्ता गया, और रस्ते ते अंधा चलदा गया। इस तरह दोवें अग दे चों निकलण दे सफल होए। हकीकत है, संसार दी अगन दुखां दे चों निकलण दे च स्त्री पुरुष दा सही सुमेल अंधे ते लंगड़े दा मेल है, और दोवें निकल सकदे ने। अंधे नूं पैर मिल जाणगे, और लंगड़े नूं पैर मिल जाणगे, अंधे नूं अखां मिल जाणगियां। हकीकत है, ये सच्चाई है। पैरां दी सारी गति किसे हद तक दोहां दे सुमेल तो होवेगी, और सारा देखना दोहां दे सुमेल तो होवेगा। रुक जाएगा परिवार तां संसार रुक जाएगा, ये दोवें रुक गए तो जगत रुक जाएगा, धार्मिक दुनिया रुक जाएगी। अगर भावना ना रही, ज्ञान ना रहा, परिवार टूट जाएगा। अगर स्त्री ना रही, पुरुष ना रहा। जिथे स्वभावक एक गुण है स्त्री दे अंदर, भावना प्रधान है, श्रद्धा प्रधान है, भावना मन नू टिकाण दे च बड़ी समर्थ है, प्रबल है। यही कारण है कि घर दी चार दीवारी दे च सारी जिंदगी स्त्री बड़ी खुशी नाल कट लेंदी है, क्योंकि टिकाओ है। भावना मन नू टिका के रख दी है, श्रद्धा मन नू टिका के रख दी है। और एक पुरुष एक दिन भी पूरा घर दे च नहीं बैठ सकेगा, तर्क उदे पैरां नू गति देंदा है, भटकांदा है, चल। इस वास्ते कहंदे ने, अगर तर्क ना होवे तो बाहर दी दुनिया खत्म होवेगी, अगर भाव ना होवे तो घर दी दुनिया खत्म होवेगी। इस वास्ते स्त्री दे अंदर परिपूर्ण परमात्मा ने भावना प्रधान रखी है, श्रद्धा प्रधान रखी है, ये अपने कोल बड़ा भावक हिरदा रखती है, पर पुरुष अपने कोल बड़ी तर्कशील बुद्ध रखता है। परबल भावना करके घर वसिया रहिंदा है और परबल तर्क करके बाहर दी दुनिया फैलती जाती है, वधदी जाती है। लेकिन कुछ स्वभाव औगुण भी है स्त्री दे अंदर पुरुष दे अंदर। स्त्री दे अंदर स्वभाव जो औगुण है बड़ी परबल ईर्ष्या है, स्त्री दी स्त्री नाल बहुत प्रबल ईर्ष्या है, और इस ईर्ष्या करके ईर्ष्या करके जेलसी करके कई दफा घर नरक बनता है। देखण दे आ है बहुते घर मर्दा करके नहीं टूटते, स्त्री दी ईर्ष्या करके जो है टूट जाते ने। स्त्री दा स्त्री नू बर्दाश्त करना बड़ा कठिन हो जाता है, बहुत कठिन हो जाता है। सस ते नूह देराणी ते जिठाणी परजाई ते निनाह मुश्किल है एक दूसरे नू सहन करन बर्दाश्त करन। यूरोप दी दुनिया ते सारे परिवार टुट गए ने और एशिया देच बहुते परिवार कल कलेश दे दल दल देच फसे हुए ने स्त्री दी ईर्ष्या करके। पर पुरुष दा तर्क फैलाओ इस दे अंदर बड़े प्रबल अहंकार नु जन्म देंदा है, तो पुरुष दा जो बुनियादी अवगुण है अहंकारी है, बहुत अहंकारी है। प्रबल अहंकार करके इसका भी घर देच कलेश मचाना स्वभाविक हो जाता है। अहंकार जेल सी इसका टकराव किसे वक्त स्त्री ते पुरुष का टकराव हो जाता है और दूरियां नू जो है जन्म देता है। लेकिन फिर भी अगर दोवें सत्संगी हवन सतपुरुषां तो प्रेरणा लैण वाले हवन तो फिर दोहें अपने गुणा दी सही वरतों करके परिवार नू स्वर्ग बना सकते ने, संसार नो स्वर्ग बना सकते ने। प्राचीन जमाने तो लेके हुण तक धार्मिक जगत देच शायद कुछ इना ही कमजोरियां करके स्त्री निंदनी रही है और नरक दी द्वारी कहंदे रहे ने साडे देश ते आदर्श इते नरक द्वारी है। इस वास्ते सनातन मत देश ते किसे हद तक इस नु शूद्र मनिया गया है, ये जनेऊ पहनण दा अधिकार नहीं रखती, इनु वेद पाठ करण दा अधिकार भी नहीं दिता, और इस नु ऐसा मन लिया है कि बुद्धहीन है शूद्र है। हैरानगी दी गल है महाकवि तुलसी भी इसनु पशुआं दी श्रेणी देच खड़ा कर देने, ढोर गवार शूदर पशु नारी ए पांचों ताड़न हितकारी। जैसे शूदर नु पशु नु ताड़दे रहिए तां ठीक रहिंदे ने, इस तरह शूदर नु ते पशु नु जिवें ताड़दे आ उसे तरह स्त्री नु ताड़दे रहिए तां ओह ठीक रहिंदी है। पशुआं दी दुनिया देच खड़ा कीता इस महान चिंतक ने, इस महान कवि ने, साडे देश दे प्राचीन ऋषियां ने मुनियां ने, ए घोर नरक दी द्वारी है। भाई साहब भाई गुरदास जी गुरु घर दे वेद व्यास फरमान करदे ने, लोक रीत गुण ज्ञान विच अर्ध शरीरी मोख द्वारी, इते मोक्ष द्वारी है, इस तो बिना मुक्ति किते। हैरानगी मोक्ष द्वारी, किथे नरक द्वारी, किधरे मोक्ष द्वारी। जिन्हां ने नरक द्वारी आख्या उन्हां कोल सब तो वड्डा तर्क यह सी कि स्त्री नू असी किधरे भी अवतारी दुनिया विच नहीं देखते। अज तक जितने अवतार आए करीबन करीबन वो पुरुष तन धारण करके आए। जे अपने देश दे प्राचीन सिरमोहर अवतारी पुरुषां नू देखिए, विष्णु ने, श्री राम ने, श्री कृष्ण ने, धन गुरु नानक देव जी महाराज ने, बड़े बड़े भक्त ने, ऋषि ने, मुनि ने, पुरुष रूप देच ने। स्त्रियां देच कोई बहुत वड्डी ग्रंथकार भी देखण नू नहीं मिली। साहित तरह तरह दी कला दे जन्मदाते भी पुरुष, संगतराश, चित्रकार, कवि, दार्शनिक, फिलोसफर, चोटी दे साइंटिस्ट, चोटी दे राजनेतक, हर दुनिया देच, हर पासे असी पुरुष नू अग्रसर देखदे हां, अग्गे देखदे हां। तो पुराने लोगां कोल ए तर्क सी कहण वास्ते कि पशु दा मतलब है पछड़े होया, तो चूंकि स्त्री भी पछड़ी हुई है, पशु दा मतलब है पछड़े होया, पुरुष तो पछड़ी हुई है, पुरुष दे पिछे है। इस वास्ते आदकाल तो ऐसा भी रहा कि स्त्री पुरुष दे पिछे ही चले, क्योंकि ये पछड़ी हुई है, हर तल ते पछड़ी हुई है, हर पक्ष ते पछड़ी हुई है, पीछे जो है चले। ऐसा भी जमाना लंघे है, दौर लंघे है, जिथे स्त्री केवल धन सी, घरेलू साजो समान दी तरह, वस्तुआं दी तरह स्त्री भी एक वस्तु सी, जैसे कोई धनवान गिणिया जांदा सी, इस दे कोल हाथी ज्यादा ने, घोड़े ज्यादा ने, मकान ज्यादा ने, जमीन ज्यादा है, सोना चांदी ज्यादा है, तो धनवाना दी गिनती दे च ओ भी आउंदा सी, इस दे कोल स्त्रियां ज्यादा ने, इहदे कोल 400 स्त्रियां ने, इहदे कोल 600 स्त्रियां ने, दूर सतयुग त्रेते दी ते गल की करने। इस दौर दे च भी ऐसे नवाब महाराजे होए ने, 400-400 राणियां और 600-600 बेगमां रखण वाले मौजूद, और इन्हां दी आम जो है चर्चा एक धन सी। किसे हद तक ऐसा दौर भी लंघे है चीन देच, स्त्री नू पुरुष ने मार दिता है तो ये जुर्म भी नहीं समझिया जांदा सी। जैसे कोई अपने सोने नू चिकड़ दे सुट देवे, जैसे कोई अपने घर नू आप ही आग लावे, कोई अपनी धन संपदा नू साड़ देवे, तो अपना धन सी आप फूके है, कोई जुर्म नहीं। स्त्री एक धन सी खत्म कर देता है, कोई जुर्म नहीं। ऐसा दौर भी लंघे है, और ऐसी भी धारणावां रहियां ने कि स्त्री दे अंदर आत्मा ही नहीं है, चेतना ही नहीं है। गर्स के आदि काल तो स्त्री नू पशु कहण दा, पछड़े होया कहण दा तर्कशील लोगां कोल जिहड़ा तर्क सी ओ ए है कि ए कोई बहुत वड्डी ग्रंथकार नहीं बन सके, अवतारी दुनिया विच नहीं दिखाई देंदी, और ना ही कोई चोटी दी विज्ञान कवित्री, संगतराशी संगीत कला दी दुनिया दे, ज्ञान दी दुनिया दे, सुधार दी दुनिया दे, अवतार दी दुनिया दे पुरुष ही पुरुष अग्गे दिखाई दे रहे ने। इस वास्ते स्त्री दे पछड़े होण दा इस सब तो वड्डा सबूत है, ये पछड़ी हुई है, ये पछड़ी हुई है। आया धन गुरु नानक देव जी महाराज दा जमाना, आपने इस तर्क नू बड़े सोहने ढंग नाल जुठलाया, परे सुटिया, ये गलत है, ये सही नहीं है। सो क्यों मंदा आखिए जित जम्मे राजा, बड़ी क्रांतिकारी पंक्ति धन गुरु नानक देव जी महाराज दी। आप कह रहे ने स्त्री किस तरह अवतार बन दी, उस दा समा उस दी शक्ति ते अवतार नु जन्म देने विच लग गई। वो आप किस तरह ग्रंथकार बन गई, उस दा समा उस दी शक्ति ते किसे ग्रंथकार नु जन्म देने विच लग गई। जैसे हर पुरुष अवतार नहीं आउंदा, ग्रंथकार नहीं आउंदा, साइंटिस्ट नहीं आउंदा, कलाकार नहीं आउंदा, हर स्त्री कलाकार नो, अवतार नो, संत नो जन्म देण वाली भी नहीं आउंदी। जो किसी संत नो जन्म दे सकी है, वाकई उसकी कुख ऐसी ही सी, महान सी। जो किसी अवतार नो जन्म दे सकी है और अवतार ने किसी ऐसी स्त्री की कुख चुनी है, तो जितना अवतार पूजनीक है उसकी मां उतनी ही पूजनीक है, जितना संत पूजनीक है उसकी मां उतनी ही पूजनीक है, जितना कोई ग्रंथकार चित्रकार या वैज्ञानिक पूजनीक है उतनी ही उसनु जो है जन्म देने वाली जो है पूजनीक है, क्योंकि उसका समा उसकी शक्ति ग्रंथकार नु जो है जन्म देने दे जो है लग गई। बाबा फरीद कहंदे ने, तिन धन जने दी माओ आए सफल से, धनता दे योग है ओ मां। जिसने किसे ऐसे पुरुष नु जन्म दिता है जिसने अपनी जीवन यात्रा नु सफल कीता है, जो फकीर सी, जो संत सी, जो अवतार सी, इसनु जन्म दिता है, पूजन योग है ओ मां, धनता दे योग है ओ मां। तो धन गुरु नानक देव जी महाराज ने इस तरह स्त्री नु पुरुष दे बराबर ते खड़ा कर दिता, अवतार दी बराबरी ते अवतार दी मां नु खड़ा कीता, ग्रंथकार दी बराबरी ते ग्रंथकार दी मां नु खड़ा कीता, और ऐलानिया के आ सो क्यों मंदा आखिए जित जम्मे राजान। यहूदियां दे धार्मिक मंदिर स्त्री लई बंद ने, इस्लाम दिया मस्जिदां स्त्री लई बंद ने, वेद पाठ स्त्री नहीं कर सकती, जनेऊ स्त्री जो है नहीं पहन सकती, और जैन धर्म ने ते इत्थे तक कह दिता स्त्री शरीर दे च, स्त्री दे चोले दे च मुक्ति नहीं हो सकती, स्त्री नो एक जन्म ते पुरुष दा लेके ही मोक्ष गति नो प्राप्त करना होवेगा। स्त्री साधना करे, जप तप करे, उसका अगला जन्म पुरुष दा होवेगा, फिर साधना करे तो साधना दी सफलता नाल उसनु मुक्ति मिलेगी, स्त्री चोले ते मुक्ति ही नहीं है। धन गुरु नानक देव जी महाराज दा फरमान, स्त्री पुरुष नालों बहुत छेती मुक्त हो सकती है, क्योंकि इस दे अंदर भावना प्रधान है, और इस दी भावना प्रधान अवतारां नू, ग्रंथकारां नू, भक्तां नू जन्म देंदी है। ए महान है, ए पूजनीक है, सो क्यों मंदा आखिए जित जम्मे राजा।
1: उच्चारण करो जी वाहे गुरु जी का खालसा, वाहे गुरु जी की फतेह। भगत धन्ना जी का जन्म पिंड तुवान जिला टांक उस धरती ते होया है। जदो आपां जयपुर तो कोटे नूं जाइए जां कोटे नूं राजस्थान विच, जयपुर नूं जाइए ते रस्ते दे दरमियान एक शहर आउंदा है जिसनूं टांक कहा जांदा है। इस टोंक शहर तो थोड़ा जा अंदर नू जा के पिंड तुआन है। ऐद की सबब बनिया सन्मान योग भाई साहब भाई इंद्रजीत सिंह जी खालसा और दास नू भगत धन्ना जी दे उस अस्थान ते कीर्तन औत कथा करन दा सुभाग मिल गया जिस थां ते भगत धन्ना जी ने पार ब्रह्म परमेश्वर दी भगती कीती है। भाई साहब नाथ दे नाल सन, कई बिगे जमीन اج بھی بھگت تنا جی دے نام تے بولدی ہے. بھگت تنا جی دا او خوہ ہے کہ جس خوہ دے اوپر انہاں نے پار برہم پرمیشور دی بھگتی اور پری پورن پرماتما نے اس بھگت اس مہاپرکھ دے کارج اراج کیتے سن. بھائی صاحب پچھلے سال نال سن سی کٹھے سی تے اوتھے وی وچاراں بھگت تنا جی بارے ہوئیاں. میں صرف انہاں دے جیون سبندی ایک عرض کرنی چاہنا تھا کہ عام طور تے بھگت جی دا ذکر بھائی گرداس صاحب جی دی اس پوڑی نو آدھار بنا کے کیتا جاندا ہے جس وچ تھاکر دی پوجا دا ذکر کیتا گیا ہے. یہ کوئی شک نہیں کہ جدو انسان پرمارت دے مارگ تے چلدا ہے تے کئی وری کتنا سما وہ کرم کانڈا دے روپ ہی بتیت ہو جاندا ہے. یہ دھیان نال میری بینتی نو سرون کریو. پر وہ کرم کانڈ تو ادو مکت ہو جاندا ہے جدو وہ دے اندر سچا گیان تے سمرت گرو کولو اونوں گرو دیکھیا مل جائے شبد دی روشنی وچ جین لگ پوے تے او باہر مکھی کرم کانڈا تو سدیو کال لی مکت ہو جاندا ہے. داش گرو گرنتھ صاحب وچ بھگت تنا جی دے تین شبد نے. پاویں ودوانا نے گنتی چار کیتی ہے اور راگ آسا وچ تین شبد ماندے نے تے ایک راگ تناسری وچ انہاں دا شبد منیا جاندا ہے. پر جدو اسی گربانی نو دھیان نال پڑھدے ہاں تے راگ آسا دے دو شبداں دے بالکل درمیان بھگت تنا جی دے دو شبداں دے بالکل درمیان ایک شبد ہے جدا سرلیک ہے محلہ پنجواں. اودے وچ حیرانگی دی گل اے کہ تن گرو ارجن دیو جی نے نانک پد دی ورتوں نہیں کیتی پر اس دا سرلیک محلہ پنجواں ہے. بھگت تنا جی دا او پوتر شبد جس وچ ارمبتا وچ بھگت جی دا بچن ہے پرمت فرت بہ جنم بلانے تن من تن ہی تیرے. میں صرف بانی تے فوکس کیندرت ہو کے کچھ بینتیاں کرنیاں کیونکہ بھگت تنا جی دا اندر آپا او گرو گرنتھ صاحب دی پوتر گربانی وچ ہے. جڑا شبد ہے اے گرو دا آپا ہے اے نج سوروپ ہے گرو دا. بھگت تنا جی دے تین شبداں وچوں ایک شبد گرو ارجن دیو جی دا تے جس شبد وچ گرو ارجن دے مہاراج جی نے انہاں بھگتاں مہاپرکھاں دا ذکر کیتا ہے جنہاں نو اس وقت دے سورن جاتی والے اچھی ذات والے نیواں کہندے سن. کیول نیواں کی نہیں کہ جے او پرماتما دی بھگتی سمرپتا دا ذکر کردے سن تے انہاں بھگتاں مہاپرکھاں نو اچھی ذات والے ذلیل وی کردے سن. دیکھو تھوڑا جا بانی دی روشنی چ اے داس نے پچھلے سالاں وچ وی ایک وار عرض کیتی سی پر گرو گرنتھ صاحب دی بانی وچ بھگت تنا جی پرماتما دی بھگتی کیویں کر لگے انہاں دا پوتر شبد ہے گرو گرنتھ صاحب وچ کہ بھگت تنا جی نو کرنی کمانی والے مہاپرکھاں دے جیون بارے پتا لگا. سب تو پہلا بھگت نام دیو جی انہاں دے پوتر جیون سبندی اے سماچار ملیا کہ اچھی ذات ویلے انہوں ادھی کوڈی دا چھیمبا کہندے نے. گل دھیان نال سنیو کوئی شبد گرو گرنتھ صاحب تو باہر نکل کے نہیں. ادھی کوڈی دا چھیپا کہندے نے پر اج اس دا اندر پرماتما دے نام وچ شبد وچ اینا کو لین ہویا کہ گرو نے ادھی کوڈی دے چھیمبے نو اج لکھاں دا بنا دتا ہے. اودی ارداس مالک دے در تے سنی گئی. دوسرا بچن کہ بھگت کبیر صاحب جی نو بانارس دی ترتی تے سورن جاتی والے جلاہ کہہ کے پکار دے نے. جدو او سچ دی گل وی کردے نے اخوتی اچی ذات والے وہ سچ دی آواز نو بھی دبان دا یتن کر دے، پر اس مہاپرکھ بارے دسیا گیا کہ انہوں نے اپنی کرت ضرور کیتی پر تمے تے لالچ دی برتی نو تیاگ کے کیول پرماتما نو گایا، جس نو لوک جلا کہندے سن۔ تن گرو ارجن دیو کہندے نے تنا جی نو دسیا گیا کہ او گنا دی کھان بن گئے کبیر جی۔ تیسرا بچن کہ بھگت رویداس جی نے انہوں دی برادری دے لوک لوکاں دے گھراں وچوں مرے ہوئے پشواں نوں ٹھوندے نے، پشواں دا چمڑا اتاریا جاندا ہے، پر ستگرو دی بانی وچ گرو ارجن دیو نے کیا بھائی سنسار دے لوگو کہ دیکھو کہ جیڑا گھر گھر دے وچ جا کے مرے ہوئے پشواں دا چمڑا اتارن دا کام کردا ہے، اودے خردے وچ پرماتما دی بھگتی وس گئی تے انہاں نے سادھ سنگت وچوں پرماتما دے دیدار نوں پایا۔ چوتھا بچن ہے کہ وہ بھگت سین جی جنہاں نوں لوک نائی شبد وردے سن، میری بینتی دھیان نال سنیو، میں کسے ذات برادری نوں کیندرت رکھ کے نہیں، پر جو کچھ گرو گرنتھ صاحب دی بانی وچ ہے وہ میں ضرور سانجا کرنا چاہندا ہاں کہ انہاں نوں لے لوک بتیاں کرن والا نائی کہندے نے، پر حضور نے کیا دیکھو کہ اج او مہاپرکھ پرماتما دی بھگتی کردیاں کردیاں شرومنی بھگتاں دے وچ او دی شمولیت ہو گئی۔ اس بچن نو دھیان نال پڑھیو، نام دیو جی لی شبد چھیما ورتیا گیا، کبیر صاحب لی جلاہ ورتیا گیا، بھگت رویداس جی لی شبد چمار ورتیا گیا، سین جی لی بھگت شبد نائی ورتیا گیا، پر سچ ایوے کہ ایک حال وان والا زمیندار جہدے لئی شبد گرو ارجن دیو جی نے جاٹرو ورتیا ہے، ایک جاٹ اس دے من وچ اینا مہاپرکھاں دے جیون دیاں ساکیاں، اینا دی پرماتما وچ اپیدتا، اینا دے اندر پرماتما دی بخشش نو دیکھ کے ایک حال وان والا زمیندار پرماتما دی بھگتی وی جڑیا، اینی بھاونا نال پرماتما دی بھگتی کیتی۔ تن گرو ارجن دے مہاراج کہندے نے اونے پرماتما دے پرتکھ درشن کیتے، تے جو کچھ اونے اپنی زبان تو کیا پرماتما نے اس بھگت دے ہر کارج نوں سرے لا دتا۔ اے پوتر شبد ہے کہ گوبند گوبند گوبند سنگ نام دیو من لینا، آڈ دام کو چھیپرو ہوئے لاکھینا، ایتے شبد شیپرو ورتیا ہے کہ چھیمبا گوبند گوبند گوبند سنگ نام دیو من لینا، آڑ دام کو چھیپرو ہوئے لاکھینا، بننا تننا تیاگ کے پریت چرن کبیرا، تے مہاراج کہ نیچ کلا جولارا پیو گنی گخیرا، رویداس ٹونتا ٹور نیت تین تیاگی مایا، پرگٹ ہو وا ساد سنگ ہر درشن پایا، سین نائی بتکاریا او کر کر سنیا، خرد وسیا پار برہم بھگتا میں گنیا۔ اے چار مہاپرکھاں دا جیون سن کے تے ایتھے ایک داس عرض کرنی چاہے گا، تسی بانی پڑھن والے سمجھن والے بیٹھے ہو تے بھائی صاحب جی دی اندر دی ایک سکھ ہے کہ جنہ دی بانی اسی گرو گرنتھ صاحب وچ پڑھنے ہاں اونا بھگتاں مہاپرکھاں دا جیون تے اونا دی رچنا وچوں کوئی سنگت نال سانجھ پائی جائے۔ میں کئی واری سوچنا کیونکہ سانو جو کچھ شروع تو سنایا گیا اسی اونوں اپنے دماغ وچ فیڈ کر لیا، گرو گرنتھ صاحب نوں پڑھن دا یتن نہ کیتا، کیونکہ اج جو میں بولاں گا آپ سنو گے جی سد کے سنو، پر ایک بینتی ہے کوئی بھی بولے خود گرو گرنتھ صاحب دے نال آپ سانجھ پاؤ، تے جدو گرو گرنتھ صاحب دا پاٹھ کرو گے سچ ایوے کہ گرو گرنتھ صاحب دا شبد ساڈے جیون دی اگوائی کرے گا، سانو اس خزانے دی جانکاری ملے گی۔ ہن اج تک ساڈے نیڑے سلطان پورخ ہے، شاید داس نے عرض پچھلے دن بھی ایتھے سماگم سی کیرتن دربار اوتھے کیتی ہووے، اج تک میں بابا کالو جی دی یاد وچ کدی کسے پروگرام نو اٹینڈ نہیں کیتا، ہو سکتا کیرتنی گرسکھ بیٹھے نے شاید انہاں نے بھی نہ کیتا ہووے۔ بابا کالو جی دی یادگار کتے زیادہ نہیں ملدی، انہاں دی یاد وچ کتے گرمت سماگم نہیں ویکھے۔ کارن اکو، کیونکہ ساڈے دماغ وچ اکو گل پا دتی گئی، وہ چڑک دے رہے، وہ مار دے رہے، انہاں نوں سمجھ نہ پئی۔ پر ایک میں بینتی کراں گا، وہ پتا نے، پتا اپنے پتر دے جیون نوں چاہندا ہے اپنی برتی نال کہ بہت ترقی کرے، پر سچ ایوے کہ گرو گرنتھ صاحب دی شبد دی روشنی چ دیکھو، جتھے دھرتی نوں دھن کیا گیا، ماں نوں دھن کیا گیا، کل نوں دھن کیا گیا، اوتھے گرو گرنتھ صاحب دی بانی وچ گرو دے پتا نوں وی نمسکار کیتی گئی ہے۔ گرو گرنتھ صاحب وچ اک بچن آندا ہے کہ تن تن پتا، ہن کی آپاں بابا کالو صاحب جی نوں تن تن نہیں کہاں گے؟ تن تن پتا، تن تن کل، تن تن سو جنی جن گرو جنیا ماہے، یہ چار شبد نے کہ پتا تن، کل تن، ماں تن، تے چوتھا شبد پھر کیا گیا گرو نوں تن۔ ہن اے جڑا شبد آپاں پڑھنے ہاں کہ گرو گرنتھ صاحب وچ تاں بانی پرمانند دی درج ہے، پر تنا جی نوں اے پرمانند بارے کیوں نہ گرو ارجن دیو نے وچ انکت کیتا؟ بانی بھگت رامانند جی دی بھی درج ہے، پر چاراں بھگتاں نوں وشیش کر کے حضور نے اپنے شبد وچ ادھارن وجوں لیا، پرمانند، رامانند، بھگت پیپا جی، بھگت بینی جی، بھگت ترلوچن جی، بابا فرید صاحب جی، انہاں دے بھی امرت بچن درج نے۔ پر چار بھگت کیوں چنے گئے؟ نام دیو جی، بھگت کبیر جی، بھگت رویداس جی، بھگت سین جی۔ دراصل میرا من یہ گل کہندا ہے کہ تن گرو ارجن دیو جی دا یہ شبد درج کرن دا اکو کارن سی کہ ایک زمیندارہ کرن والا، انہوں یہ گل دسی گئی کہ جنہاں نوں پنڈاں دے لوک نیچ کہندے نے، دیکھ انہاں اوپر پرماتما دی اینی کرپا ہوئی، وہ بھگتی کر کر کے پرماتما وچ اپید ہو گئے، تے کہندے نے انہاں دے جیون نوں سن کے ایک حل وان والے نے پرتک پرماتما دے دیدار پا لے۔ رامانند، پرمانند، یہ مطلب یہ نہیں کہ انہاں دا جیون جا انہاں دی رچنا وچ کوئی انتر ہے، کیونکہ انہاں سبندی یہ منوت ہے کہ وہ سورن جاتی وچوں سبندت نے، پر انہاں بھگتاں نے ایک کرانتی لیاندی کہ جنہاں نوں لوک کہندے سن نیویں ذات دے، انہاں نے سچ ایوے کہ سماج دیاں نفرت دیاں ٹھوکراں کھاندیا ہویاں وی پری پورن پرماتما نوں اپنے ہردے وچ پرگٹ کر لیا ہے۔ کبیر صاحب دا ایک سلوک ہے، وہ کہندے نے سچ ایوے کہ لوک میری ذات دا نام لے کے مذاق اڑاندے، میں شہر وچ لنگنا، پنڈ وچ لنگنا، تے اچھی ذات والے لوک میرا نام لے کے پکار دے نے، تے دیکھو ماں پرکھاں نے بچن درج کیتے، پر کہندے نے پرماتما میں اس ذات تو قربان جانا، جے اے ٹھوکراں نہ مار دے تے میرے اندر تیری بھگتی دا احساس کیویں پیدا ہونا سی۔ انہاں دے امرت بول نے کبیر میری ذات کو سب کو ہسنے خار، ہر کوئی میری ذات ہسدا ہے، مزاق کردا ہے۔ کبیر میری ذات کو سب کو ہسنے خار، بلخاری اس ذات کو جے جپیو سر جنگار، کہندے میں قربان کا اے دیتوں کہ جس ذات وچ رہ کے مینوں پرماتما دی بھگتی مل گئی۔ صرف میری بینتی سی کہ چار بھگتاں دا جیون سن کے وہ مہاپرکھ بھگتی کر لگا۔ اسی شبد پڑھ لینے ہاں کیونکہ میں لڑی جوڑنا چاہنا۔ پہلا شبد کہ پرمت فرت بو جنم بلانے تن من تانی تیرے، اس سارے شبد وچ بھگت جی نے کتے ٹھاکر پوجا دا ذکر نہیں کیتا۔ اس شبد دیاں اخیرلیاں تکاں نے کہ تنے تن پایا ترنی تر مل جن سنت سمانیا، کہ تنے نے ترتی دے سہارے پرماتما نو پایا۔ تے دیکھو نہ شبد یہ نہیں لکھیا کہ کسے پتھر نو پوج کے، وہ نہ شبد ورتیا کہ مل جن سنت سمانیا، پرماتما دی بھگتی کرن والے مہاپرکھاں دی سنگت کر کے۔ ہن اس تو بعد جیڑی اگلا شبد کہ محلہ پنجواں، گوبند گوبند گوبند سنگ نام دیو من لینا، آڈ دام کو چھیپرو ہوئے لاکھینا، بننا تننا تیاگ کے پریت چرن کبیرا، नीच कुला जोलारा पयो गुनी गुहीरा रविदास टवंता टोर नी तिन त्यागी माया प्रगट हो वा साध संघार दर्शन पाया। ए वेद सुन के वेद दा अर्थ सानू रुकना पेगा कि उन्हें आ वेद आ सारे तरीके सुने, इस घटनाक्रम नु सुनिया, उन्होंने तवारीख नु सुनिया, उन्होंने भगतां दे जीवन नु पढ़िया सुनिया। ए वेद सुन के जाटरो उठ भगती लागा ते महाराज कहिंदे ने मिले प्रताक गुसाइयां धन्ना वडभागा। ए संत जन जिन्हां दी सोबत करके उन्होंने पाया। मैं सिर्फ उन्होंने शब्दां नु अपने निर्धारित समय विच सिद्धांतक जो पक्ष है वो अर्ज करनी चाहांगा। पहली तुक है गुरु ग्रंथ साहिब दे राग आसा विच भगत जी दी कि हे प्रभु ऐस जीव आत्मा नु भरम दिया भटक दिया पता नहीं किन्ने कु जन्म हो गए, भरमत फिरत बहुत जन्म बिलाने, एक दो नहीं बहुत जन्म हो गए ने, पर अज भी इस अंदर नु समझ नहीं पई। तन मन धन नहीं धीरे, तीन शब्द ध्यान दिया। जे मैं पहली तुक सिर्फ लैनी ते दूसरे दो शब्दों की व्याख्या करा, तन मन तन नहीं धीरे, ना ता तन ने सदीव काल धीरे दा अर्थ धीरज, धीरज दा भाव अर्थ टिकना। कहिंदे ना ता तन ने टिकना है, ना बंदे दा मन टिकदा है, ते ना जिहड़ा ए तन दे अमार लाई बैठा है। सच एवे ना तिना चीजा विचो कोई चीज भी बंदे दे नाल निभण वाली नहीं। बस इन्हां नूं असीं थोड़ा जिहा विचार लईए। तन मन तन नहीं धीरे, मैं दो दो चार चार प्रमाण सिर्फ अर्ज करांगा बाणी विचों। देखो पहली गल, भगत जी कहिंदे आ तन किहड़ा धीरे, ए किहड़ा टिका विच है। आम तौर ते असीं शब्द वरतने आ कि मौत वेले तन बिनसदा है, नहीं बेनती है, जन्म तो शुरू हुंदा है, मरण तक इहदी प्रक्रिया मुकम्मल हुंदी है। ए तां साडे जिउंदे जी अपना रूप बदली जांदा है। जो अज मेरे तन कोल है, अज तो 10 साल पहला स्वरूप नहीं सी, जे रब जिंदगी देगा ते अज तो 10 साल बाद ए चेहरा इस तरह दा नजर नहीं आएगा, क्योंकि तब्दीली है, ए टिकन वाला नहीं। इन्हें ऐसा ऐसा इनू शब्द ए वरतीए चेंजेबल है, इन्हें तब्दील होना है। तन आलोक अपनी तस्वीरां हर जन्मदिन दिहाड़े खिंच के लांदे, ते मेरा ख्याल जरा 30-32 साल तो तस्वीरां ला रहा है ना, उनू एक एक तस्वीर साल बाद चंगी तरह ध्यान नाल घोक लैनी चाहीदी है कि हर साल मेरे शरीर दे विच कोई ना कोई तब्दीली आ रही है, ये चेंज हो रहा है। बाबा फरीद साहब ने इस तब्दीली दे बारे एक बचन किया, कहन लगे देख फरीद केवल तेरिया अखां च पानी नहीं, केवल तेरी जबान विचो दंद, तेरे मुख विचो दंद नहीं, केवल तेरे शरीर विच जो परमात्मा ने केस दाड़े रूप विच दिते, कले ए तेरे केसां दा रंग काले तो चिट्टिया नहीं होया। ते आ दिन आ गए ने दसंबर दे पोह दा मकीना चढ़ना है। कहन लगे बाहर खेतां विच बगीचे विच जिथे अत दी बर पैंदी है झाती मार के देख, जेड़े पत्ते अज तो 3 महीने पहला हरे कोमल ते लोकां दियां अखां नूं प्रभावित करदे सन, उन्हां पत्तियां दा रंग भी पीला पैण लग पिया। जे पत्ता टिकिया नहीं ते तेरे तन दा की भरोसा, तेरा तां तन भी बनस्पति दी तरह हर साल चेंज हुंदा जा रहा है, तन टिकदा नहीं। बाबा साहिब दा शब्द है कि रुत फिरी वन कंबिया, देखो तब्दीली है। तन मन धन नहीं धीरे, मैं पहली तुक भगत धन्ना जी दी लई, ते सच एवे जे इकले भगत धन्ना जी दी एक एक तुक दी आपां गहराई भी जाइए, ते मेरा ख्याल भावें 5 साल निरंतर कथा करदे रहो तां वी उहदा अंत नहीं पाया जा सकदा। हुण आई शब्द कह तन मन तन नहीं धीरे, बाबा जी ने कहा रुत फिरी वन कंबिया, पत झड़े चढ़ पाहे, चारे कुंडा ढूंढियां रहन किथाऊ नाखे। तन भी तब्दीली की है। उत्थे शब्द है बाबा जी दा एक होर भगत फरीद साहब दा, कहन लगे अखी देख पतीणिया, तन मन तन नहीं धीरे, अखां वेखण वालियां पतलियां पै गईयां, चेंज हो गईयां। अखी देख पतीणिया, सुन सुन रीणे कन, सुनदिया सुनदिया कन भी एक दिन बोले हो गए। शाख पकंदी आईया, کہ جویں رکھ تے پت چڑھاوے تے او دے پتیاں دا رنگ تبدیل ہو جاندہ ہے. کہندے نے سچ ایویں کہ جی